0: ओके जी वेलकम अदिसरा कजमुंसर लाइव शो की लाइव प्रोग्राम के शो कुम अखपल आवाज शामिल वल गवाड़िया मुंग नस किस्मत पोस पुख्तन को वल गवाड़ी इसी के साथ साथ अगर कोई भी मेरा भाई या बहन जो है ना प्रोग्राम में आना चाहती है तो बिल्कुल जी हमारा लाइव हेल्पलाइन नंबर जो है हमारी शो का नंबर जो है 0335 यानी तास बिल्कुल जमुदा नंबर नोट को ले शीद आंसर परिवार ता सुकालु की कजम खुर जमुंग से तबूस पुख्तने को लगाड़ी या जमुंग रोन ने 0335 435 35 15 0335 435 35 15 बानी बता सुर आजे मुंग सुरबा आधे इस रा कॉस्मेटिक पाकिस्तान प्रोग्राम के बरखा खले 0335 435 35 15 0335 3 300 3 300 यू पीन से बानी बता सुरा से बिल्कुल जी इंशाल्लाह मुंग बस्ता सुकान सांसु में सिचुन जान से रेदेज ना कॉस्मेटिक पाकिस्तान के बिल्कुल जी शरीक हुआ अनुसंग जी माता सुला द ओनियन ऑयल हवाले से खबर उकलला अनुदा जी ओनियन जमन कम ऑयल इंशाल्लाह द हियरफॉल से रसर जी कम दे कस्ता सुस्तर वाने दर्द बार बार राजी तागिन ता सुडी रिजात परेशान है बल जी कम दे आगे की डिर जाता हम किरदार अदा की इंशाल्लाह इंशाल्लाह दे सर कबूल उगुरी जमुग दे इसना कॉस्मेटिक पाकिस्तान जी कम ओनियन ऑयल दी दाद रिसर्च ना मुताबिक खबर अदा हर चार सर मोबाइल स्टार टच मोबाइल स्टन इन सबा हर चार सर पैकेज मौजूद दे रावाख ले क्रोम की सर्च की आया द ओनियन हीरो ऑयल जी कम दी बेनिफिट्स दी सफायदी दी कुछ कम ओरिजिनल ओनियन ऑयली जिदख पल ओनियन ऑयल खबर हुकूमत दी वक्की इंशाल्लाह सांसुलोविनिक चिकम गर्देश थे पा आगे की बेहतरी रावली खबरी जात चिकम दे बेहतर की सांसु बल चिकम दे पसर इन्फेक्शन की डीर जात कार की यूनि पहुंच के कि हम दाडेर खकार की खुशकी चिकल स्टाप विख्तू की मौजूद अमीनो अक्सर जमुंग खवें दे दा सीधी करा आया जमुंग रूने ची अगी पदवानो ला सुमाने भी अदा अखपल सर गरी अदागी नगी डीर जात परेशानी नु बिल्कुल परेशान की गेम जमुंग दे इसना कॉस्मेटिक पाकिस्तान इंतहाब तासु की जो हमेश तासु हम ची तासु इंतहाब की रिजल्ट इधर देखो आसान है खबर है लाट से बाजार दे वापस को खपले पैसे वापस वाखला मोहित मरवत फ्रॉम कोट कट इजना ब्यूटी क्रीम ओके जी मोहित थैंक यू सो मच अस्सलाम वालेकुम जी कैसे हो भाई गुड मॉर्निंग भाई आपका आवाज बहुत क्लियर है माशाल्लाह आपकी आवाज बहुत अच्छा है मी फाइक का टू पैसे वालेकुम अस्सलाम फाइक मैं बिल्कुल ठीक ठाक खैरियत आप सुनाइए आप कैसी हो सलाम सिंह है बी एम एस साम फ्रॉम सवाबी हसन फ्रॉम सवाबी शो इज वेरी नाइस जस्ट लाइक यू थैंक यू सो मच वालेकुम अस्सलाम अस्सलाम वालेकुम आफ्टर अ लॉन्ग टाइम हाय हाउ आर यू गुड मॉर्निंग माय स्वीट ब्रो शो मिस यू टोल द स्पेशल सलाम टू यू वेरी नाइस सलाम दिस इज मी सनाना दान मुमंत फ्रॉम खैराबाद सनाना दान वालेकुम अस्सलाम आई एम गुड हाउ अबाउट योर होप यू विल बी फाइन टू और दादा चीरू रुकवे खा मत पता चित चर तो जी अस्सलाम वालेकुम
1: वालेकुम सलाम भाई जान करेंगे खैर खरिया
0: पा ओ बिल्कुल जी खैर खैने थी अल्हम्दुलिल्लाह ठीक ठाक था सुनाई था सुनाई था शे बराबर ये माशाल्लाह माशाल्लाह शोए तो चीरी बोरन डेर उशो
1: नाश्ते माल में उसले अश्ते माल
0: बस ठीक तू कना मुस बदर ता मौसम खशवे भी
1: बिल्कुल डेर मजदार मौसम हो अश्ते माल बे बार हुआ तो कोटो ना कना
0: अच्छा
1: बे बालन चौधरे दे बे बार चल मस्त लो खुदोरा यख वो बस देर खुदो ना मोजी ने खिसी दी
0: जब शुक्र दे चे बस मौसम दर ता खशवे मुंग पदी खुशाली खुचता सो मौसम खशवे खा
1: बिल्कुल अल्लाह पाक मु शुक्रान शुक्रिया न सो अदा कवले ते दा दोर शुक्रिया दी मुज बंदे
0: जी जी
1: दा देर दा कई शुक्र गुजार यू ते दा मुज बंदे बरानो ना कई या गर्मी भी या बरानो ना उसी बस दे सड़क लो
0: माशाल्लाह माशाल्लाह बस अल्लाह दे खैर विद रहमत बारान की आफतुन और द अल्लाह साबुन दी अल्लाह मंगे टोलु साथी आमीन इंशाल्लाह इंशाल्लाह उम्मीद है दिल तब हम दशपी बारान शुरू से कच्चे दशपी मुंग तबिया पता नहीं लगी चिगा दिल तब बारान वरीगी
1: تاسو په بلان سره ده جی
0: یار جی پرون بیگا لګ لګو بیا را ته د شپې پته نشته چې د شپې بشوي وو کنه
1: تاسو کوم وطنی نه یو بار
0: نه بس موږ د دل ته پته نه لګي اکثر زموږ د افیس را سيزي کې دي چې بس موږ د بیا د شپې اندازه نه کیږي
1: ټیک دا بس موږ ټول د سانو ته سلام وایو وانا والتا چور چور ما واه واري لګي د خلک وندو کاوا خبر کو سلام ورکو آیزنا زنده باد
0: اوکے جی اور تاسو فائن دا ما ډیر زیات مننه شکریہ تاسو
1: پردیسی صاحب یا پردیسی
0: اوکے آو ما ته پدر پردیسی سے پردیسی سے پردیسی سے ملازم پردیسی سے خبر وورا
1: جی جی
0: ایڈریس وای کر خپل ایڈریس وای دکان شابا
1: ما دکان پرن والو شدا سویل مدرسے سره میں دکان دا ملازم پردیسی سره دکان باندې ملے وی جی پروڈکٹ کا کور کم ملا وی جی
0: ماشاءاللہ جی ډیر زیات مننه ملازم پردیسی سے زمون تکړه جانباز زندہ باد ماشاء اللہ جی ماشاء اللہ مننا شکریہ ساسو
1: السلام علیکم
0: وعلیکم السلام

0: It's 10 o'clock.
1: It's 10 o'clock.
0: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
3: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
4: مطلب مجھے تو ملاوی کہ میں چلاتا ہوں تو اویلیبل شلک انتظار ہو کے خا تعبیر ہوئی جو سواد کے پروگرام اور ما امنگ تو اس پورے ملو نشو 0 پر استڑی شو ما بریکوٹ کے بچر تے ملاوی گی تو ملو بشین چل انتظار ہو کے مزید معلومات دبرتا پتہ نمبر با نکال کولی شی 03 3 2 5 1 0 3 2 9 1 8 3 9 5 جو مردان چرتدی نو خار سوابے اپر دی لوور دی چنگلا بنیر سوات ملکن درگے تختبے لنڈی کوتل ٹل پڑسدار صدا اور گزی میرالی میران چار ازمک خیبر بنو ہنگو یا نور علاقوں کے بعد دیکھی کہ نو پدی نمبر مانے میسجو کے 0316-588-910-3 0316-588-910-3 ہر چرتا چیئے خواہ دوات خوشحال و بریال اسے دلوی اللہ پامان

0: जी बिल्कुल, 0331-52-65-340 या 0345-933-2580 कैसी गल बानी? अस्सलाम वालेकुम। जी सो खबर की क्यों जरा रब यह खबर के तख्ते नसरतीना रब यह बखीर रगले तख्ते नसरतीना खजी शक हुए के नाम अल्हम्दुलिल्लाह ठीक ठाक अबलर मो नादिया तहां दा खबर के वाला मोच माशाल्लाह तो से लका नंबर पर नंबर मतलब यो ता नंबर वेर के बलता नंबर वेर के ना काल बने शाह सही बिल्कुल ना नुदा मतलब बिल्कुल ठीक ठाक थे ना दार तुस मतलब सलाह करी कवे मतलब दे प्रोग्राम के कल कहो दे प्रोग्राम के उदास कल कवे यू के यू के कहो सही डेरा मन ना जी दारा तो वही प्रोडक्ट तख्ते नसरती के छा ना रुखल है लतीफ और दिन अलवा युबल दे सिनान कॉस्मेटिक अगर सर हाँ टूल प्रोडक्ट मिले जी सरफ नर्स बैठ सरा अच्छा सही ठीक था इंशाल्लाह आगे सर बड़े सर चुके होंगे अवेलेबल जी शाम सब काम ओवर के मीन वाले था सही ठीक सो डेरा मनना दे कॉल कॉल रब यो जहान मनना
1: जी भाई अली
0: ना खतम सलाम करो आईना खतम सलाम करो ठीक सो बिल्कुल अगर सलाम ओके डेरा मनना प्रोग्राम की कॉल को रब बिल्कुल तख्ते नसरती ना कॉल करो कसी गल बने बलसो को दिखे हम नरसी अस्सलाम वालेकुम अल्हम्दुलिल्लाह ठीक ठाक तो शे बिल्कुल ठीक ठाक सो खबर की किम से ना
2: नगर शेख सुल्तान खबर कम फैजान अरमानी
0: आओ के ना मावे छे पता नहीं था टांग वाला चुकम दे दवली खामोश शुवी दी
2: बस प्रोग्राम वार वे नंबर बार बार वे नंबर ना रात लो नंबर में ओ दी वे दे नंबर परी रूपन चापड़े दे
0: अच्छा नंबर मतलब मोखो प्रोग्राम के ऊल होवे छ जदा में ना वो ओ
2: जदा मुने उदास काम करे दस बार बार न जो है सही जिनो हम को तपाता न और लगी दे काल न सिको लंबर नहीं लंबर पाता नहीं
0: करता दा खबर हो दे सही सबक ते वेले दे
2: बस इतर दिन में मुश्किल है रे तारिक भाई
0: सो पूरे अच्छा पिंजमा पर दे वेले माशाल्लाह बस गोरा दाहा डेर दे शाम
2: जी जी बस गोरा जस डेर पे पई रुपा दा बने लंबर बने जस कोन पेदम को आ के नंबर न मेरे वो जस लंबर वो ले मेरी रुचि रहा कड़ गा जर जर बेले रात ले आऊ परी डू बने दा के किंग वकड़े
0: शाम
2: बस दे आता कि दा वो लंबर दी वो ले बस दे मा दा लती पिंग उकड़े बे नो लंबर की शोले बे निकाल दर तो उकड़े
0: सही था डेरा मना ना शिकाल देखो प्रोग्राम की इसमें कॉस्मेटिक पाकिस्तान प्रोग्राम की दर्द हुए छे प्रोडक्ट इस्तेमाल दी इसमें कॉस्मेटिक
2: तारीख भाई जगह इस्तेमाल हमना शैम्पू सार दे पा रहा
0: जी सही था ठीक शुआ डेरा मना ना दिकाल के वाली प्रोग्राम की दिकाल को यो जहान मना वालेकुम अस्सलाम डेरा मना ना जी प्रोग्राम की दिकाल को خاجي بالکل دا ٹانگ نے کال رغلو دی پر بالکل دا ٹانگ چکو ایڈریس یہاں دا سر شری گو چے مطلب ٹانگ کی تو سا نور چرتا چرتا کی میل وی جی بالکل پٹانگ کی تو سا دا اظہر جن سر سرہ ٹول پروڈکٹ میل وی جی دین الوا جانزیب جن سٹورز عمر اڈیشی کی ہاں تو سا دا اشما ٹول پروڈکٹ میل وی جی اور دین الوا تاج محمد جن سٹور ماجی کلی کے ہاں تسا دیشما ٹول پروڈکٹ میں ملا بھی جی دین الوا دین الوا صدر پلازے کے ہاں تسا د بلال مارکیٹ کے افسر افغان افسر خان چکم دے سر ٹول پروڈکٹ ملا بھی جی دن لو افتہار سے رہا تو سا ٹول پروڈکٹ ملے بھی جی نور مارکیٹ کے ہاں تو سا دا اشما چکم دے ٹول پروڈکٹ ملے بھی جی دن لو الشفا دا وہانے سے رہا دا اشما تو سا ٹول پروڈکٹ چکم دے ملے بھی جی پٹھان کے بالکل ٹھیک شو او دن لو دا اشما چکم مین ڈسٹریبیوٹر دے ضربت ہانا جی سے بالکل لگا ہو چکا مین ڈسٹریبیوٹر دے زم رہا دکانداران دل تک ٹھول پروڈکٹ کم داغا دے اگین اخلی خجی بالکل کال شامل بھی بالکل ڈریس ویندر سر شریک ہوں اچھا جی دین علاوہ بالکل فاروق جی صاحب چکم دے مین کرک سیٹی کے چکم دے دکان بل ارد گلاو کلویلی چہرا سو رہا ایڈریس ہی ٹول ایڈریس تو پروگرام کے شامل ہوئی تو سو ہو می چکم ایڈریس ہے کہنا بالکل تو نشے ملوئی نو بالکل پ کرک سیٹی کے فاروق جی صاحب چکم دے دکان اگے سے رہا تو سد اشما ٹول پروڈکٹ چکم دے ملوی جی اور سر سر بالکل خان بہادر کاسمیٹک سینٹر چکم دے اگے سے رہا تو سد اشما ٹول پروڈکٹ چکم دے ملوی جی سہیدا او دینا علاوہ د عمر دین پلازے کے بائز گریٹ شاپنگ سینٹر سرہ تو سدیشما ٹول پروڈکٹ ملے بھی جی